0: अभी भी कोई अल्लाह ताला के तमाम एहसानात और इनामात और वसी रहमत से अपने आप को महरूम करना चाहता है तो फिर वो नाकामी और ज़िल्लत के किनारे पर खड़ा है। अऊज़ु बिल्लाह, अगले साल तक यानी अगले रमज़ान तक ज़िल्लत और रसवाई के रास्ते से अऊज़ु बिल्लाह ज़िल्लत और रसवाई के रास्ते उसके लिए आसान कर दिए जाएंगे और रसवाई का छोटे से छोटा सबब भी उसका पीछे करता रहेगा और हर मोड़ पर जलील और रसवा होता रहेगा। और अगर जिंदा रहा तो अगले रमज़ान में उसे फिर मौका दिया जाएगा। अल्लाह ताला हम सब पर रहम फरमाए। वल्लाहु अला वालम। अल्लाह ताला से दुआ है कि हमें नफ़ अमल साल की तौफीक अता फ़रमाए, तौहीद और सुन्नत और मजहूद सलफ़ुस सालिहीन पर चलने की तौफीक अता फ़रमाए, हमारी नमाज रोज़े ज़कात सदक़ात खैरात उम्रा और दीगर इबादत कबूल फ़रमाए। अल्लाह ताला हमें ईमान रोज़ा सब्र तक़वा लुत्फ़ क़द्र का हक़ अदा करने की तौफीक अता फ़रमाए और हर वबा फितने और शर पसंदों के शर से महफूज फ़रमाए। आमीन रब्बिल आलमीन। सुभानक अल्लाहुम्म व बिहम्दिक अशहदु अल ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक।
1: السلام عليكم ورحمة الله وبركاته. بسم الله والحمد لله والصلاة والسلام على رسول الله صلى الله عليه وعلى آله وصحبه ومن والاه. أما بعد، إرشاد باري تعالى: أعوذ بالله من الشيطان الرجيم. بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى. وسيدنا عبد الله بن عمر وعنهما فرماتهم ایک مرتبہ اللہ تعالیٰ کے پیارے پیغمبر صلی اللہ علیہ وسلم نے میرے دونوں کندھوں پر ہاتھ رکھا اور فرمایا: کن فی الدنیا کأنک غریب او عابر سبیل. آج جو خطبے کا موضوع ہے فکر آخرت، دنیا کی حقیقت کیا ہے، آخرت کی کیا اہمیت ہے، ہماری زندگی کیسے گزر رہی ہے اور جو گزر چکی ہے وہ کیسے گزری ہے، آخرت کے لیے ہم نے کیا کیا ہے، ہماری سوچ ہماری فکر کہاں پر ہے، ہماری اولویات ہماری پریورٹیز اس دنیا میں کیا ہیں، جو ہم سے پہلے لوگ تھے السلف الصالح بہترین گزرے ہوئے لوگ، اچھے گزرے ہوئے لوگ، ان کا کیا حال تھا، آج ہمارا کیا حال ہے، دنیا کے لیے ہم نے کیا کیا ہے، آخرت کے لیے ہم نے کیا کیا ہے، ابھی تک گزری ہوئی زندگی میں ہم نے وہ کون سے عمل کیے ہیں جن سے آج ہم فخر محسوس کرتے ہیں کہ ہم نے کوئی اچھے کام کیے ہیں. آخرت کو بہتر کرنے کا وہ کون سا راستہ ہے جس کو اپنانے سے صرف آخرت ہی نہیں بلکہ یہ دنیا بھی بہترین ہو جاتی ہے؟ یہ موضوع ہے آج کی مجلس کا. ہماری فکر کہاں ہے؟